यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले नयाँ दिल्लीदेखि फर्किआएर हिजो एकाधिक गुरुत्वपूर्ण बैठकमा मिलित हुनुभएको छ। मुख्यमन्त्रीले गुवाहाटी महानगर विकास प्राधिकरणका विषयहरूसँग

अनुष्ठित पहिलो बैठकमा गुवाहाटी महानगरलाई आधुनिक र सुनियोजित रूपमा सजाउनको निम्ति गरेका कामकाजको अग्रगतिको पर्यालोचना गर्नुभएको छ। बैठकमा सरोसजाय क्षेत्रलाई विश्वमान ढाँचा, उन्नत जोगाजोगमा सम्पन्न सार्वजनिक सुविधा र वहनक्षम नगर योजनाको आकर्षणीय स्थलको रूपमा निर्माण गर्नको निम्ति विषयले अग्राधिकार पाएको छ। बैठकमा मुख्यमन्त्रीले गुवाहाटी सम्प्रसारण योजनाहरूको योजना र रूपायण त्वरान्वित गर्न पनि निर्देश दिनुभएको छ। पूर्व गुवाहाटीका उपप्रहरी आयुक्त टाबुराम पेगुले गुवाहाटीमा 100 करोड रुपियाँको जालनोट भित्रिएको छ भन्ने एकजना अभियुक्तले संवाद माध्यममा गरेको भाष्यलाई सत्यता छैन भनेर प्रकाश गर्नुभएको छ। असम लोकसेवा आयोगद्वारा परिचालित संयुक्त प्रतियोगितामूलक प्रारम्भिक परीक्षा भोलि अनुष्ठित हुनेछ। आज जसशी कवि हिरेन भट्टाचार्यको स्मृति दिवस। कतिपय कविता पुस्तकले असमिया भाषा साहित्यलाई धनी गरेका कवि भट्टाचार्यको दुईटा कविता पुस्तक बाङ्ला भाषामा अनुवादित भएको छ। 1992 सनमा साहित्य एकाडेमी पुरस्कारले सम्मानित कवि हिरेन भट्टाचार्यको सुगन्धी पखिला र सहिसर पथार मानो दुईटै उल्लेखयोग्य काव्य रहेका छन्। 2000 सनमा असम उपत्यका साहित्य पुरस्कारले सम्मानित कवि भट्टाचार्य एकजना प्रख्यात गीतकार पनि हुनुहुन्थ्यो। उहाँले धेरै संख्यामा गीत सनामधन्य र अनेक कलाकारहरू परिवेषण गर्नुभएको छ। बिटिसी परिषदमा हिजो नयाँ कार्यवाही सदस्यको रूपमा जेम्स बसुमतारीले शपथ ग्रहण गर्नुभएको छ। चिराङको निसीमा परिषदीय समष्टिका परिषद जेम्स बसुमतारी कार्यवाही सदस्यको रूपमा परिषदमा अन्तर्भुक्त गर्दा जिल्ला बिपिएफदेखि उहाँलाई स्वागत जनाइएको छ। कोक्राझारको बिटिसी विधान परिषदीय भवनमा शपथ ग्रहण गरेका जेम्स बसुमतारीले यसअघि राज्यपाल सचिवालयदेखि नयाँ कार्यवाही सदस्यको रूपमा नियुक्ति दिने निर्देशना जारी गरिएको थियो। बिटिसी प्रशासनको वन र परिवेश विभागका कार्यवाही सदस्यको दायित्व प्राप्त गरेका जेम्स बसुमतारीले वन र परिवेश सुरक्षाको निम्ति निष्ठापूर्वक कार्य गर्नेछन् भनी प्रकाश गरेका छन्। उद्योग र वाणिज्य र सार्वजनिक प्रतिष्ठान विभागका मन्त्री विमल बराले जिआइटेक प्राप्त गरेका गाम्चा र आर्नाई विदेशलाई प्रदान गर्नको निम्ति असममा रप्तानी सुविधा केन्द्र स्थापना गर्नलाई आह्वान गर्नुभएको छ। मन्त्रीले हिजो नयाँ दिल्लीमा अनुष्ठित वाणिज्य परिषदको एक बैठकमा अंशग्रहण गरी यो आह्वान गर्नुभएको हो। मन्त्रीले कन्टेनरको अभावमा गुवाहाटीदेखि विदेशमा चिया पठाउन पनि असुविधा भएको निम्ति कलकत्तादेखि प्रेरण गर्नुपर्ने भएको कुरालाई पनि उल्लेख गर्नुभएको छ। तिनसुकियाको छोटा टिङ्ग्राई चिया बगानमा देशभित्रै पहिलोपल्टको निम्ति वाणिज्यिक रूपमा माछा चा उत्पादन गरी इतिहास रचना गरेको छ। पहिलो पर्यायमा उत्पादित माछा चाको कति अंश गुवाहाटी चा निलाम केन्द्रमा हाल 3000 रुपियाँमा बिक्री भएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो सामाजिक माध्यममा यस कुरालाई प्रकाश गर्नुभएको छ। खाद्य र सार्वजनिक वितरण र ग्राहक परिक्रमा विभागका मन्त्री कौशिक राईले राष्ट्रिय खाद्य सुरक्षा ऐन 2013 र अधीनमा असममा राज्य खाद्य आयोग गठन प्रक्रिया सुरु गर्नलाई निर्देश दिनुभएको छ। मन्त्रीले हिजो विभागको विभिन्न गुरुत्वपूर्ण विषय सन्दर्भमा विषयहरूसँग भएको प्रचारणा बैठकमा भन्नुभएको छ कि यो आयोगमा सर्वमुठ 7 जना सदस्यहरू रहनेछन्। यसभित्र अनुसूचित जाति र अनुसूचित जनजातिका 1 जना गरेर न्यूनतम 2 जना महिला सदस्य अन्तर्भुक्त हुनुपर्नेछ। खाद्य सुरक्षा व्यवस्था फलप्रसू रूपायण र तदारेकीको निम्ति यो आयोग गठन गर्ने अत्यन्त गुरुत्वपूर्ण भनी मन्त्रीले भन्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मिडियम एफको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21:10 भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। साहित्यिक कार्यक्रम, आज साहित्यिक कार्यक्रम अन्तर्गत सुन्नुहोस् पहिलो विधा कविता पाठ गायत्री भट्टराईबाट।
1: मेरो कविताको शीर्षक छ एउटा अधुरो कविताको पाण्डुलिपि। पार्टीको बजारमा निलाम भएको देख्दा नागरिकता इमान, उता सीमामा शहीद भए जवान, धर्म अधर्म धरोधर्म जान्दिन घोरेलको आँसु बगाउन, आशाहरू बसाइ सरेको इच्छाहरूले धुरी कर नतिरेको पनि धेरै भयो। सम्झन्छु बालापनमा हुरीले कागको गुण झारेको र फुल फुटेको, भोलिपल्ट सखारे बुढु रुखको गुण निहाल्दै कोइली रुन्छे, उसका आँखामा धसिएको पहाड जस्तै नरितिएर इच्छाहरूलाई उड्न देऊ, महाशून्यमा छरिएर मनले रोक्ने कोसिस नगर। एउटा अधुरो कवितामा उत्तरजीवीहरू खोज्ने प्रयास नगर। दोस्रो कविताको शीर्षक कोमल शब्दहरूमा। कविको मन हुन्छ, वेदना बुझ्ने मुटु हुन्छ, त्यसैले त संवेदना जनाउन शब्द होइन हृदयदेखि भरिएर आएको हुन्छ मन मुटु। युद्ध अब नआइज, कुनै नारीको सिन्दूर धुना, नानीहरूको भरोसा तोड्न, आमाहरूको ममता छिनी, बुबाहरूको गर्व छिन्न। त्यसैले त कविले प्रतिपाद र अनुभूति व्यक्त गर्न बेली जुही मालती बकुलको गीत नगाइकन, चम्पा चमेलीको गुण नबखानी, युद्धले निम्त्याएको वास्तविकता कोलाहलमय भविष्य कोमल शब्दहरूमा कोरेको हुन्छ, बोकेर हिँडेको हुन्छ भविष्य कोमल शब्दहरूमा। तेस्रो कविताको शीर्षक शीर्षकहीन एउटा फोटो क्यानभासमा। एउटा पहाड बग्यो हिमाल फेदिबा, तराई डुब्यो घर आए खोलामा, बाटो झरो पहिरोले पुल बगायो खोलाले, पसिना बगे खाडी, बेङ्गलोर पन्जाबमा हिउँ पग्लेसरी, आज आकाश सुनसान छ बादल छैन, बेसीमा खेत छैन, दिन हो कि रात मनमा पत्तो छैन, छैन अनि छैन गाउँमा घर, घरमा घर छैन, कोदो अन्न बाली होस् नहोस् यता गाउँघरमा पिज्जा बर्गर चाउमिनको रमरमी, उता राजधानीको फोटो ग्यालेरीको भित्तामा, मोबाइलको व्हाट्सएपमा बुद्धको तैलचित्र, अर्कातिर दर्शकविहीन ग्यालरी सम्मुख जकडिरहेका दुई हात कुर्सीलाई मञ्चमा क्रमश शिथिल हुँदै शीर्षकहीन एउटा फोटो क्यानभासमा। चौथो कविता रैथाने। मेरा बाजे बराजुका रगत र पसिनामा भिजेको यहाँको माटोमा मेरा शैशवले त्यही सुगन्धबाट लय भर्छ जीवनको, तिमीले मान या त नमान यसरी नै बदलिन्छ भूगोल र थान, गुनासो छैन म मेरा नाति पनातिको बाजे बराजु बन्दा, इतिहासले मलाई प्रवचित भनोस् या आप्रवासी, छुट्टिँदा छुट्टिँदै जाति वंश कुल घराना, रोज्दा रोज्दै तिमी जब एक्लो हुन्छौ मलाई खोज्नु, म तिम्रो भइदिन्छु भइसहन्छु। अर्को कविताको शीर्षक छ सपना हराएका दिनहरू। त्यहाँ खुसीहरू सपनामा साटिएका, रित्तो भोलिको कहाली लाग्दो भविष्य, त्रासमा त्रासिएको आजको युवापिँढी, पहाड मधेसिएको तराई जम्का भेटमा भेट हुँदै खाडी मुलुक सरेको, तराई जम्का भेट हुँदै खाली मुलुक सरेको, वर्ष 2-3-5 पछि एक तिहाई कफिनमा फर्किएको, देख्दा सुन्दा पनि विदेशीनु बाध्यता अथवा

डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया, जापान, कनाडा, विदेशका युवा पिँढी रित्तिएको घर आँगन, टोल, गाउँ बेसी गर्दै सारा देश देख्दैनन् कुर्सीको मोहमा लडिरहेका बुढा राजनेताहरू। रित्तिन लागेको देशमा युवाले युवती, युवतीले युवा रोज्दिन, नेहरू डिराम रुपियाँ कमाउनेलाई उसलाई त डलर पाउन चाहिएको हो। चाहे घोडा गाई बस्तु बुढा बुढी विदेशीको आची नै सोहर्नु नपरोस् किन। अर्को कविताको शीर्षक छ यस्तो पनि, एउटा शोक सन्देश श्रद्धाञ्जली पत्रमा, फ्रेममा आफ्नो फोटो टाँसेर आफ्नै नाममा सुम्पेको आज सुलभ देखियो जहाँ। एउटा शोक सन्देश श्रद्धाञ्जली पत्र फ्रेममा आफ्नै फोटो टाँसेर आफ्नै नाममा सुम्पेको आज सुलभ देखियो जहाँ। त्यहाँ संगठन फाटेको कमिजको गोजीमा पैतृक सर मैले जे गरे पनि हुन्छ मुङ्गरी

0: श्रद्धाञ्जली पत्र फ्रेममा आफ्नै फोटो टाँसेर आफ्नै नाममा सुम्पिएको आज सुलभ देखियो जहाँ त्यहाँ संगठन फाटेको कमिजको गोजीमा पैतृक सर मैले जे गरे पनि हुन्छ मुङ्गरीलालको कल्पना परम्परा एथिक्सलाई तिलाञ्जली दिने साँडेलाई भाषा साहित्य पत्रकारिता सिकाउने कसले चैते दशैँमा होलीको साटो झरी पर्यो चिसो फर्कियो हिजो उभो लाग्ने मूल बाटोमा जम्का भेट हुँदा बाउटे कान्छा कुर्लिए खुचिङ पर्यो यहाँ दिन देख्न दो बाटो कुर्नेलाई के न के भन्दै छुम्पेको आज खोसिने डरले ऊ आफ्नै शोक पत्रमा आफैले आफ्नो नाम कोरेको फ्रेममा आफ्नै फोटो टाँसेको यस्तो पनि आज यहाँ जे गरे नि हुन्छ व्यक्ति बन्धन साहित्य हुन्छ मानक बन्छ शब्द वाक्य थुपार्दै काव्य बन्छ त्यहाँ बिम्ब भाव कल्पना रूप रस नभए नि पुग्छ अर्को कविताको शीर्षक छ आशा एउटा सपना थियो शिर उचाली बाँच्ने रहरको साकार सपना देखेपछि मलाई लाग्थ्यो म मेरो मृत्यु बोकी हिँडेको भविष्यसँग सँगसँगै वर्तमानलाई गिज्याइरहेको हिजो भविष्यसँग सँगै वर्तमानलाई गिज्याइरहेको हिजो आज एक्कासी जम्का भेट हुँदा अर्को एक दुर्घटना टल्छ एक हुल फागुने हुरीले उडाइ लग्यो सिमलको फुल रुख बिरुवा नङ्ग्याई एक झर पानीले नुहाउँदा मुनाले चिल्ला पात रङ्गीन वसन्तलाई निम्त्याउँछ फागु पूर्णियाले हरियो पहेँलो गुलाबी गुलाल छर्दै घाम पानी लङ्गडे सियालको बिहे घाम पानी लङ्गडे सियालको बिहे भँगेराले तामुल काट्यो मलाई पनि देऊ पूर्व आकाशमा इन्द्रनी उदायो अर्को कविता शीर्षक छ कविता कवितामा कविता नरहेर रहेको प्रतिष्ठाको हतार देख्दा कवितामा कविता नरहेर रहेको प्रतिष्ठाको हतार देख्दा अथवा नजानिकन कविताको भूगोल रच्न खोज्दा इतिहास कविताको कतै राजनीति त भएको छैन अर्थनीतिको जहाँ छाया प्रतीक आदि आदिको लगनगाँठो बाँधेकै हुँदैन जहाँ छाया प्रतीक आदि आदिको लगनगाँठो बाँधेकै हुँदैन त्यसैले कविता भन्ने हो भने चाहिँदैन सुकुम्बासी कविको लाममा आफ्नो नाम चाहिँदैन सुकुम्बासी कविको लाममा आफ्नो नाम एक दर्जन अथवा एक थेली लुले भाषाका शब्द संयोजन सङ्ग्रह थुपारी नाम कमाउने जमातको भरमारमा पाखे भइसकेको कविताको कवि अपेक्षा भोलि फेरि बिहानी हुन्छ घाम झुल्किन्छ कथा कविता कठघरामा उभिएको एउटा दिन कठघरामा उभिएको एउटा दिन सुस्तरी बिहान दिउँसो साँझ हुँदै रात लम्बिन्छ उकालाको दोबाटोमा तेर्सिएको भन्ज्याङको कालो पत्रे बाटो हुँदै मेघालय र कार्बी पहाड छिचोलेर लङ्का निस्किएका हाम्रा दाजुभाइहरू आज कहाँ छन् कसले भन्न सक्छ र
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो साहित्यिक कार्यक्रम अन्तर्गत पहिलो विधामा कविता पाठ गायत्री भट्टराईबाट दोस्रो विधामा सुन्नुहोस् साहित्यिक कार्यक्रम अन्तर्गत नै लघुकथा इन्दुप्रभा देवीबाट
2: कथाको शीर्षक पर्खाल सागरको किनारमा बसेको छ राज एक्लै सागरका छालहरूले भरसक छुन नसक्ने एउटा दूरत्वमा साँझको समय किनारको बजारमा मान्छेको घुइँचो छ वरिपरिका मान्छेको हो हल्लामा परिवेश जति जीवन्त भएको छ सागरको कल्लोल त्योभन्दा बढी रहस्यमय लाग्दो छ तर राज यी सबैबाट एकदमै बेफिकर आफ्नै सोचमा मग्न छ आफैभित्र एउटा सिङ्गो समुद्र अटाएर बसेको छ ऊ त्यसैले बाहिरबाट देखिए झैं ऊ निस्तरङ्ग छैन ऊभित्र हजारौं तरङ्ग छन् निशब्द निर्वाक तर उत्ताल अस्ति भर्खरै सलमान रुस्दीको द मुर्स लास्ट सायमा पढेको एउटा वाक्य सम्झिन्छ ऊ

उसलाई मन परेर रातो कलमले अन्डरलाइन गरेको थियो त्यहाँ. होम इज द प्लेस टु विच यु क्यान अलवेज रिटर्न नो मेटर हाउ पेनफुल द सर्कमस्टेन्सेस अफ युर लिभिङ. तर आज त्यो वाक्यले सत्यता बोकिरहेको छैन उसका निम्ति. उसका निम्ति घर फर्किएर जान अब त्यति सहज कहाँ भइरहेको छ र ऊभित्र प्रचण्ड ज्वारभाटा छ. अभिमान, रिस, क्षोभ, पीड़ा, शरम, विस्मय के का छाल उर्लिएका छन् भित्रभित्रै. भयानक ती छालहरू गन्न सकिरहेको छैन उसले. हो, छालहरूको संवेगले नै घायल छौ, विध्वस्त छौ. राजले घर छोडेको 10 वर्ष जति भएको छ. डिग्री पढ्न निस्किएदेखि चेन्नईको एउटा कम्पनीको म्यानेजर हुन्जेलसम्मको यो 10 वर्षमा ऊ कयौंपल्ट घर गयो. राजका साथी नै साथी छन् ऊ हुर्किएको त्यो शहरभरि. साथीले भरिएको त्यो शहर उसलाई मनपर्छ. गाउँ गाउँ जस्तो नै लाग्ने त्यो सानो शहरको एउटा कुनामा रहेको आफ्नो सानो घरको भित्ता भित्ता झन मनपर्छ उसलाई. ऊ त्यही घरमा जन्मिएको हो. आमाले सधैँ सिनित्त पारेर राखेको घर उसको. बाहिरका चप्पल कहिल्यै पनि भित्र पस्न नदिने घर. कसैको मलामी भएर फर्किँदा बाहिरकै नुहाउने कोठामा नुहाएर लुगा र जनै फेरेर मात्र भित्र पस्न पाइने घर त्यो. आमाको प्रत्येक महिनाको अछुतमा पर्दा समेत हरेक लुगा धोइने घर. बिहान आँखा खोलिसक्दा पूजाको घण्टी बज्ने घर. घर भनिसक्दा राज एउटा पवित्र पूजाकोठो जस्तै सम्झिन्छ. प्रत्येक बाजी घर जाँदा उसका मनभरि फूल फुल्थे. ती फूल जसलाई टिप्न सकिन्न, छाम्न सकिन्न, केवल बास्ना लिन सकिन्छ अनि त्यो बास्नामा बेरिन सकिन्छ. ऊ जानी नजानी गीत गुनगुनाउँथ्यो बाटाभरि. आमा पर्खिरहेकी हुन्थिन् उसलाई मनपर्ने खाना पकाएर. एउटै छोरो ऊ घरको, आमाको आँखाको तारो. आमासित गफ गएर थाक्दैनथ्यो ऊ. आमालाई जिस्क्याउन पनि माहिर थियो. के जाति पुराना कुरा सम्झाएर हँसौली गर्थ्यो कहिलेकाहीँ. आमा मावल जान भनेर नयाँ सर्ट लगाएर रातभरि बिउजी बिउजी फुरुक्क परि बसेको बिरालाले बाटो काट्यो. आज नजाउँ भने नजाने पो हुनुभयो है. अझै सम्झिएर रिस उठ्छ. खोइ त आमा, घाँटीको अन्यायपछि हातमा 3 खेप फुक्न लाउनुहुन्थ्यो तपाईँ. म फुक्दिनँ त हिजो आज, गाड भएका छैनन् त हेर्नु. आमा हाँस्थिन् उसका कुरामा. उनी जस्तै सरल हाँसो घरै उज्यालो पार्ने. उसका कम्ती बोल्ने बुबा आमा छोरोका कुरा सुनेर केवल हाँसिरहन्थे. जति नै मिठो भए पनि तर एउटा गीत कति दिन गुनगुनाइदो रहेछ र मनभरि ओठभरि. तिमी आएपछि मिठो पकाएर खाने हो, अहिले त मिठो पकाउन मनै लाग्दैन जस्ता शब्द लहरी उसका मोबाइलमा नबजेका 6 महिना भइसक्यो. उसको मोबाइल फगत एउटा निरस यन्त्रमा परिवर्तित भइसकेको छ. मोबाइलमा त्यो मायाको कन्ट्याक्ट नम्बर अहिले अर्थहीन छ. तर त्यही अर्थहीनतामै पनि अर्थ खोजिबसेको छ ऊ. उसलाई महसुस भइसकेको छ कतिपय चिज डिलिट गर्न कहिल्यै सकिँदो रहेनछ. मनबाट त होइनै, मोबाइलबाट धरी. 6 महिना अघि राज घर जाँदा आमा पर्खिरहेकी थिइन्. तर अरू बेलाको झैँ भान्साघरमा मिठो खाना पकाएर होइन. आमासित केवल बुबा मात्र पनि थिएनन् सधैँको झैँ. उसका साथीहरू र परिचित अपरिचित अनेक मान्छेको घुइँचोको बीचमा तुलसीको सानो मठको छेउमा कात्रोले छोपिएर सुतेकी थिइन् उनी उसलाई पर्खिएर. हो, मुखाग्निको निम्ति पर्खिएर. डाको छोडेर रोयो ऊ. अँगालो मारियो कसेर आमाको त्यो निर्जीव देहलाई अनि आँखाका बलिन्द्र धाराले नुहाइरह्यो. कतिखेर आमालाई चितामा उठाए, कतिखेर त्यो प्यारो मुखमा उसले आगो झोसिदियो, राजको सचेत मनलाई थाहै भएन. अनेकका बीचमा एक्लो रोइरह्यो, केवल रोइरह्यो. 81 स्ट्रोक भएर मरेकी थिइन् आमा. अकल्पनीय थियो त्यो मृत्यु. तर त्योभन्दा अकल्पनीय अर्को घटनाले उसलाई विध्वस्त पारिदिएको छ हिजैदेखि. के गरौँ कसो गरौँ भएर उस समुद्र किनारमा यो साँझको समयमा यसरी बसेको छ ओडाहामा. उसकै घर छेउकै हो उर्वशी. उसँगै कि हो उमेरमा. जहिले पनि घर जाँदा उर्वशी उसित बोलेकै हुन्थे. बाटामा सानो पसल छ उसको. पसलमा बेलुकाखेरि जहिले पनि भिड देख्थ्यो. त्यही भिडकै बीचमा पनि राजलाई देख्दा ऊ कराउँथे. ए भाइ, कहिले आएका? बस्छु अलिक दिन, छु अलिक दिन. राज हतार हतार त्यो बाटो कट्थ्यो. कहिलेकाहीँ साथीहरू भन्थे, यो सहर हिजो आज बिग्रन

0: भएको छ। यो उर्वशीको पसल पनि हटाउनु पर्ने भएको छ यहाँबाट। हिजो साथी रूपमले फोनमा त्यही उर्वशीको कुरा गर्यो। त्यसपछि रात जुन स्थितिमा छ त्यहाँबाट अब उसले कुनै बाटो स्पष्ट र सफा देखिरहेको छैन। उसलाई कुहिरै कुहिरोमा निसासिएको जस्तो भान भएको छ। भुमरीमा फनफनी घुमे जस्तो लागेको छ। कुनै स्थिर निर्णय लिन सकिरहेको छैन उसले। समुद्र झैं अस्थिर भएको छ राज। हो, छालहरूको संवेगले नै घायल भएको छ, विधस्त भएको छ। उसको पूजा कोठो जस्तो पवित्र त्यो घरमा आमा मरेको 6 महिना पनि नहुँदै उर्वशी भित्रिएकी छे। छि, झन्डै 60 वर्ष पुग्न लागेका आफ्ना बाबुमाथि मनभरि भएको रिस र चरम घृणा पोख्दै राज बसेका ठाउँबाट उठ्यो। मान्छेहरू आफ्ना घरतिर ठाउँतिर फर्किन लागेका थिए। पसलहरू बन्द हुन लागेका थिए। अँध्यारामा डुबेको छेउको सागरतिर 2 पाइला अघि बढ्यो। चिसो पानीले पैताला भिजाएर सागरको परसम्म आँखा डुलायो। अथाह र विशाल भएर पनि सागर आफ्नै कोलाहलमा चुर्लुम्म भिजिरहेको थियो। एकटक धेरै बेर त्यो कोलाहल सुनिरह्यो उसले। एकछिनपछि उसका आँखा एकाएक माथिको आकाशतिर गए। अनगन्ती चम्किला तारा बोकेर पनि आकाश आफ्नै विराट शून्यतामा पौडिरहेको थियो।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो साहित्यिक कार्यक्रम अन्तर्गत पूर्व प्रसारित एक लघुकथा इन्दु प्रभा देवीबाट। कार्यक्रमको अन्तिम चरणमा श्रोताहरूलाई मनोरञ्जन गराउँदैछौँ। लक्ष्मी थापाको स्वरमा केही लोकगीत सुनाएर

लक्ष्मी थापाले गाएको यस लोकगीतका साथै आजको लोकगीत सुन्ने कार्यक्रम पनि यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महाभाषाकाबाट बोलिरहेको छौँ। समयले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रमै सकिन्छ। भोलि अपरान्न 3:15 सम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।